0: 5000 की गिनती इकट्ठी हो चुकी सी, उन्हें लकीर खिंच दी। आखन लगा भाई गल ये हुण उही अगे आए जिसने अपना आपा कुर्बान करना है, ते असा शांतमई कोई नहीं रहना, असी तां हुण सामने गोलियां दा जवाब जिहड़ा ओह गोलियां नाल देंगे, ते उन्हां दीआं बंदूकां खोवांगे, हथियार खोवांगे, हुण असी जूझ के मरांगे। शांति दा असी रंग देख लिया, ते हुण असी बलाचारगी वाली गल होएगी कि उसने हमा हील ते दरगुजश्त हलालस्त बुरदन ब शमशीर दस्त, हीला गुजर चुका है, हुण साडे सामने मैदाने जंग है। 22 जथे बने 200 दे, एक गिणती निकल गई बार। उन्होंने फिर सामने 11 जथे 200 दे कायम होए, उन्होंने फिर अगे वधना शुरू किया। उधरों फिर डिप्टी कमिश्नर वगैरह जिहड़े वड्डे वड्डे आफिसर सीगे, उन्होंने उन्हें रोकने का यतन किया भी देखो भाई सामने बंदूकां ने गोलियां ने फौज खड़ी है, तुसीं मार दिते जाओगे। वह कहण लगा तुसीं अपने आप नूं रस्ते तो टालो, नहीं तो असीं पहला वार तुहाडे ते ही होएगा, साडा सानूं चाबियां चाहीदियां ने। कहण लगा वह कल सवेरे दित्तियां जाणगियां। कहिंदे नहीं, इह सवाल ही पैदा नहीं हुंदा, हुणे ही चाहीदियां ने, ते 2 मिंट के अंदर चाबियां दे दित्तियां गईआं, क्योंकि उन्होंने देख लिया कि हुण जिहड़े लोग ने इह रुकणगे नहीं। ते इह सब कुछ क्यों होया सी? सिखां दे अंदर एक थां ते नहीं, इह घटनावां बहुत थावां ते वापरियां, उसका कारण की सी? कारण यह सी कि गुरुद्वारियां दे अंदर गुरमत की गल नहीं सी, गुरुद्वारियां दे अंदर सनातनी प्रचार हो रहा सी, जादू टूणे मंत्र जंतर ते सिखां नूं सिखी तो दूर किया जाता सी, केसां वालियां नूं नफरत की जाती सी, जिहड़े किरपान पहनते सन उन्हां नूं माड़ा समझिया जाता सी। इह सारियां गल्लां गुरुद्वारियां दे विच हो रही सी, जिथों के गुरुद्वारियां चों इहनां गल्लां दा प्रचार होना सी ते सिखी दी गल बननी सी, उत्थे उन्हां लोकां नूं जलील किया जाता सी। इस करके सिखां दे अंदर यह लहर पैदा हुई, सिंह सभा लहर, अकाली लहर, सारे इसे गल दी देण ने। और ये लोग जिहड़े सी इन्हां ने फिर उठ के सिखां दे अंदर गुरुद्वारियां दे अंदर जिहड़ी गुरमत दी गल सी उस नूं प्रचारना शुरू किया। सिंह जिहड़े ने वो इस गल ते खुश नहीं कि मंदिर बने होण बड़े वधिया, इमारतां बणियां होण बड़ियां वधिया, ते बड़ा चंगा होवे सिलसिला, वो इस गल ते राजी नहीं हुंदे। इस गल ते राजी ने कि इन्हां धर्म केंद्रां विचों सिखी दी गल होनी चाहीदी है, गुरमत दी गल होनी चाहीदी है। जे इन्हां मंदरां विचों अनमत दी गल होनी है, दूजियां गल्लां दा प्रचार होना है, ते फिर गुरु साहिब दी जिहड़ी गल है वह घाटे विच जाएगी। इस वास्ते उस समय दे जिहड़े सूझवान लोग सीगे उन्हां ने फिर श्रोमणी कमेटी होंद विच आई, आ जिहड़ी रहत मर्यादा है ये उन्हां दिनां विच होंद विच आई, और पंथ ने समुचे तौर ते मिल के कई सालां दी मेहनत नाल इह खरड़े तैयार कीते कि जिहड़े सिख गुरद्वारे ने उन्हां दे अंदर इस ढंग दी पूजा होनी चाहीदी, कीर्तन कथा पाठ यह मर्यादा जिहड़ी है ये गुरुद्वारियां दे अंदर निभाई जानी चाहीदी है। ये उन्हां सिखां दीआं कुर्बानियां दा नतीजा सी। और उन्हां ने गल होर देखी, उन्हां देखिया भी ये असल कारण है कि साडे कोल प्रचार करन दा साधन नहीं है। गुरुद्वारियां विच भी जिहड़े ग्रंथी महंत बैठे ने वह सारे दे सारे पुराने ढंग दे ने। उन्होंने फिर उस वेले उन्हां शहीदां दी याद विच, क्योंकि गुरमत के प्रचार से सिखा गुरुद्वारियां विचों सिखी की गल करन वास्ते शहादत प्राप्त की सी, उन्हां दिनां विच फिर उन्होंने शहीद सिख मिशनरी कॉलेज खोलिया, जिथों दास ने भी विद्या प्राप्त की, होर बहुत सारे मिशनरी उत्थों तैयार होए, ज्ञानी गुरबचन सिंह हुणी भी उत्थों ही पढ़ के आए ने। इस तरह बहुत सारे लोग ने जिन्हां ने उत्थों मिशनरी विद्या प्राप्त करके ते सिखी दा जिहड़ा सही प्रचार सी उस नूं करन दा उद्यम उपराला बनाया। यह शहादतां दा नतीजा सी कि उस वेले दी जनता दे अंदर सिखां दे अंदर यह जागृति पैदा हुई। और अंग्रेजा ने ख्याल करना, हरिमंदर दे चारे पासे मूर्तियां सी ना, उस वक्त दे डिप्टी कमिश्नर नूं सिख मिले, उन्हां कहा कि यह साडे धर्म दा अंग नहीं, समझाया ਤਾਂ ਕਿਤੇ ਜਾ ਕੇ ਉਹ ਮੂਰਤੀਆਂ ਉੱਥੋਂ ਉਠਾਈਆਂ ਗਈਆਂ, ਨਹੀਂ ਤੇ ਉਹ ਜਿਹੜੇ ਕਾਬਜ਼ ਲੋਕ ਸੀਗੇ ਉਹ ਬਿਲਕੁਲ ਇਸ ਗੱਲ ਨੂੰ ਕਰਨ ਵਾਸਤੇ ਤਿਆਰ ਨਹੀਂ ਸੀਗੇ। ਤੇ ਹੌਲੀ ਹੌਲੀ ਜਿਸ ਵੇਲੇ ਅੰਗਰੇਜ਼ਾਂ ਨੂੰ ਇਸ ਗੱਲ ਦਾ ਪਤਾ ਲੱਗਦਾ ਗਿਆ, ਫਿਰ ਤੁਹਾਨੂੰ ਪਤਾ ਹੈ ਰਕਾਬਗੰਜ ਦੇ ਗੁਰਦੁਆਰੇ ਦੀ ਕੰਧ ਢਾਉਣ ਦਾ ਮਸਲਾ ਵੀ ਪਹਿਲਾਂ ਉੱਠਿਆ, ਫਿਰ ਗੰਗਸਰ ਦਾ, ਜੈਤੋ ਦਾ, ਇਹ ਸਾਰੇ ਮੋਰਚੇ ਜਗ੍ਹਾ ਜਗ੍ਹਾ ਤੇ ਉਹਨਾਂ ਨੇ ਪੂਰੀ ਕੋਸ਼ਿਸ਼ ਕੀਤੀ ਵੀ ਕਿਤੇ ਨਾ ਕਿਤੇ ਸਿੱਖ ਜਿਹੜੇ ਨੇ ਇਹਨਾਂ ਨੂੰ ਡੋਮੀਨੇਟ ਕੀਤਾ ਜਾ ਸਕੇ, ਕਿਤੇ ਨਾ ਕਿਤੇ ਇਹਨਾਂ ਨੂੰ ਪਛਾੜਿਆ ਜਾ ਸਕੇ, ਤੇ ਇਹ ਜਿਹੜੀ ਸਿੱਖ ਜਾਗਰਤੀ ਦੀ ਲਹਿਰ ਹੈ ਇਸ ਨੂੰ ਦਬਾ ਦਿੱਤਾ ਜਾਏ। ਇਹੋ ਕਾਰਨ ਸੀ ਵੀ ਇਹਨਾਂ ਜਿੱਤਾਂ ਨੂੰ ਸਾਹਮਣੇ ਰੱਖਦਿਆਂ ਮਹਾਤਮਾ ਗਾਂਧੀ ਨੇ ਵੀ ਉਦੋਂ ਕਹਿ ਦਿੱਤਾ ਸੀ, ਕਹਿਣ ਲੱਗਾ ਵੀ ਇਹ ਦੇਸ਼ ਦੀ ਆਜ਼ਾਦੀ ਦੀ ਉਹ ਸਮਝ ਲਓ ਵੀ ਪਹਿਲੀ ਜਿੱਤ ਹੈ, ਇਹ ਆਰੰਭ ਹੋ ਗਿਆ ਵੀ ਹੁਣ ਦੇਸ਼ ਆਜ਼ਾਦ ਹੋਵੇਗਾ। ਔਰ ਖਿਆਲ ਕਰਨਾ, ਸਿੱਖਾਂ ਨੇ ਇਹ ਕੁਰਬਾਨੀਆਂ ਦੇ ਕੇ ਆਪਣੇ ਧਰਮ ਲਈ, ਆਪਣੇ ਧਰਮ ਉੱਤੇ ਹੀ ਨਹੀਂ ਬਲਕਿ ਦੇਸ਼ ਉੱਤੇ اور اس ویلے دے منکھی سماج اتنے ایڈا وڈا پروپکار کیتا، ایڈا وڈا احسان کیتا کہ اے آزادی جڑی اج لوک مانتے پھردے نے اے انہاں دی بدولت سی۔ اور اس آزادی دے اتہاس دی لسٹ پڑھ کے ویکھو، انہاں لوکاں دا ہی نام ہے جنہاں لوکاں نے گردوارے آزاد کرونے شروع کیتے، انہاں لوکاں نے ہی دیش دی آزادی وچ انہاں دے پراواں پائیاں نہیں، انہاں دے خاندانہ نہیں دیش دی آزادی واسطے ود تو ود خون ڈولیا، وہی لوگ سن۔ میں جس ویلے پرانی رحمت مریادا دے اتہاس نوں پڑھدا نا، تے جنہاں لوکاں نے غدر دی لہر امریکہ تو ہور تھاواں تو چلائی سی، انہاں لوکاں نے اس رحمت مریادا نوں قائم کرن واسطے یوگدان پایا سی۔ انہاں لوکاں دیاں لکھتاں پڑھ کے حیران ہونے ہاں کہ وہ کنے سترگ سن اپنے دھرم دے سبندھ وچ، اور اے دھرم دی سترگ جاگرتی سی جڑی انہاں نوں اپنے دھرم لئی، دیش لئی تے ہور منکھی کارجاں واسطے تتپر کردی سی۔ تو ننکانہ صاحب دے شہیداں دی یاد سانو اس واسطے تتپر کردی ہے کہ اسی گردوارے قائم کر کے، سکھ سنگتاں قائم کر کے، تے اتھوں ود تو ود سکھ دھرم دا، سکھی دا، گرمت دے آشے دا پرچار کرنا ہے، اور ان مت من مت ہور جڑے غلط وچار نے انہاں نوں ترک کرنا ہے، اور ود تو ود گربانی دی سمجھ سوجھ اپنے اندر پیدا کرنی ہے۔ جے اے گلاں ہون گیاں تے او سمجھو بھی انہاں دے شہیداں دے ڈلے ہوئے خون دا جو ساڈے سر تے قرضہ ہے انہوں اسی اتار سکاں گے، انہوں لا سکاں گے، نہیں تے کی ہوئے گا؟ جے اسی من مت دے ٹہ چڑھ گئے، ان مت دیاں گلاں اسی کرن لگ پئے، تے معاف کرنا، سکھ پرمپرا اے ہے کہ مڑ کے وہ سما آ جائے گا کہ پھر کچھ اٹھن گے لوگ، پھر جاگرتی پیدا ہوئے گی۔ یہ گرو دا اتہاس اس گل نو پرگٹ کرتا ہے، ساڈا 500 سال تو ود دا پچھوکڑ دا اتہاس اس گل نو پرگٹ کرتا ہے کہ سکھ دھرم دے اندر بنا کسی سہارے دے جیون دی طاقت ہے، اور جدو بھی کتے انو دباؤن دی کوشش کیتی گئی یہ دے وچوں ہی ایسی لہراں پیدا ہوئی، ایسے لوگ اٹھ کھلوتے جنہ نے منمت تے درمت دے خلاف وہ سنگھرش کیتا کہ جانا بھی وار دیتی، آپا بھی قربان کر دیتا، پر گرو صاحب دی چلائی ہوئی اس پرمپرا نو انہاں نے داغ نہیں لگن دیتا، پیچھے نہیں پہن دیتا۔ تو یہ ساڈا فرض بنتا ہے کہ انہاں شہیداں دی یاد وچ اسی اکتر ہوئے ہاں، انہاں وچوں پورے دے تے نام ہی نہیں ملے لوکاں نو، کوئی 86 نام ملتے، باقی نام ہی نہیں ملے کہ کنے ایک لوگ شہید ہو گئے، پر یہ ہے کہ انہاں ساریاں نے سانو یہ گل سمجھا دیتی کہ بھائی گرو دی دسی ہوئی مت جڑی ہے اس نو پراپت کرن واسطے، اونو دڑ کرن لئی اسی آپا نے شاور کرنا ہے انہیں اکھرا نالی، چونکہ اتہاس بہت بکھریا ہویا ہے، بہت وستار مئی ہے۔ میں سنکھیپ نال تواڈے نال کچھ گلاں سانجیاں کیتیاں نے، ستگرو ساڈے اندر برکت پاؤن، ساڈے دماغ وچ یہ گل آوے کہ اسی انہاں شہیداں دی آن شان نو برقرار رکھن لئی گرمت دے دڑ کرن دا یتن کرنا ہے، تے اس دا پرچار کر کے گرو دیاں خوشیاں پراپت کرنیاں ہن۔ واہگرو جی کا خالصہ، واہگرو جی کی فتح۔
1: کرشن پرس کے متھرا امرت بیان، مورت پنچ پرمان پورکھ گرو ارجن پکھو نیان، اب رکھو داس پاٹ کی لاج، جیسی راکھی لاج بھگت پرہلاد کی۔